यो आकाशवाणी गुवाहाटी हो। अब भास्कर दालबाट समाचार सुन्नुहोस्। नेपालको विध्वंसी उलाउपछि हालसम्म 84 भारतीय मानिसहरूलाई उद्धार गरिएको छ भनी वैदेशिक परिक्रमा मन्त्रालयले प्रकाश गरेको छ। यसमध्ये त्रिशुली जलविद्युत योजनामा कर्मरत 63 मानिसहरू र तामिलनाडुका 21 मानिसहरू रहेका छन्। अहिलेसम्म 320 भारतीय मानिसहरू नापत्ता भएका छन् भनी मन्त्रालयले जानकारी दिएको छ। नेपालको उलाउमा विपत्ता भएका भनी प्रकाश पाएको नलबारी जिल्लाका पंकज बर्मन र समर बेजबरुवा नामका 2 व्यक्ति हाल सुरक्षित छन् भनी परियाल सूत्रले प्रकाश गरेको छ। अवश्य अहिलेसम्म असमका 10 मानिसहरूको कुनै तथ्य पाइएको छैन। यता आकस्मिक उलाउको समयमा चीनदेखि नेपालमा 149 मानिसहरू सुरक्षित रूपमा उपस्थित भएको तथ्य प्राप्त भएको छ। चीनतर्फ लगभग 400 भारतीय मानिसहरू सुरक्षित अवस्थामा छन् र भारतीय दूतावासले उनीहरूलाई देशलाई घुराउनको निम्ति काम गरिरहेको छ। यता यो विध्वंसी उलाउमा मृत्यु भएको संख्या 579 वृद्धि भएको छ। उलाउपछि नेपाल र तिब्बत सीमान्त दुवै छेउमै 1924 मानिसहरू नापत्ता भएका थिए। उद्धारकारी टोलीहरूले खोलाको छेउछाउ र विच्छिन्न भइरहेको क्षेत्रहरूमा उद्धार अभियान तीव्रतर गरेका छन्। नेपालको राष्ट्रिय दुर्योग आशंका र ह्रास र व्यवस्थापन प्राधिकरणको तथ्यअनुसार हालसम्म 579 शव उद्धार भएको छ र 101 घाइते र चिकित्साधीन भएका छन्। बेपत्ता भइरहेका मानिसहरूभित्र जलविद्युत योजनाका विदेशी नागरिक, असामरिक मानिसहरू, सुरक्षाकर्मी र सरकारका व्यक्तिहरू रहेका छन्। जलविद्युत योजनामा लगभग 933 मानिसहरू बेपत्ता भएका छन् भनी जान्न पाइएको छ। यता भारतीय मानवीय सहायताको रूपमा हिजो काठमाडौँलाई 3 विमानले 10 सहाय सामग्री प्रेरण गरिएको छ। वैदेशिक प्रक्रिया मन्त्री डाक्टर एस जयशंकरले प्रकाश गरे अनुसार सहाय सामग्रीभित्र पोर्टेबल जेनेरेटर, खानेकुराका टोप्ला, पानी विशुद्धिकरण ट्याब्लेट आदि रहेका छन्। मुख्यमन्त्री निजुत मैना र निजुत बाबु योजनाको निम्ति छात्र छात्राको आधार नम्बर बाध्यतामूलक गरिएको छ। असम सरकारको उच्च शिक्षा सञ्चालकालयले यो सन्दर्भमा एक निर्देशना जारी गरेको छ। अवश्य 18 तलका छात्र छात्राको क्षेत्रमा नयाँ आधार कार्ड प्रदान व्यवस्था राज्य सरकारले बन्द राखेको परिप्रेक्ष्यमा उच्च शिक्षा सञ्चालकालयले विशेष प्रक्रियाबीच यो योजनाको निम्ति छात्र छात्रालाई आधार कार्ड प्रदान गर्ने व्यवस्था ग्रहण गरिएको छ। गुवाहाटी महानगरलाई अति चाँडै देशभित्रै सबैभन्दा बेसी क्रिया सुविधा भएको महानगरको रूपमा निर्माण गर्ने अंशको रूपमा असम क्रिया प्राधिकरण, भारतीय क्रिया प्राधिकरण र भारतीय ब्याडमिन्टन संस्था बीच बुझाबुझी चुक्तिमा साक्ष

पक्षर भएको छ। त्यसरी नै चलित वर्षमै सर्वसाधारण स्टेडियमलाई सुन्दर रूपमा सजाउनेको निम्ति योजना ग्रहण गरिएको छ। आमिन गाउँमा हिजो राष्ट्रिय स्विमिङ उत्कर्ष केन्द्र उद्घाटन गरी मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले यो घोषणा गर्नुभएको हो। राज्य सरकारले हालैमा ड्रग्सको विरुद्ध अभियान तीव्र गरेको छ। मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले दोस्रो कार्यकालको पहिलो 100 दिनमै राज्यमा 300 करोड रुपियाँको ड्रग्स ध्वंस गरेको छ। मुख्यमन्त्री डाक्टर हेमन्त विश्व शर्माले आज शिलङमा रहेको आसाम रेजिमेन्टको केन्द्र प्रदर्शन गर्नुहुनेछ। राज्यका शिक्षक कर्मचारीहरूको निम्ति माध्यमिक शिक्षा सञ्चालकले पितृमातृ वन्दनाको विशेष छुट्टी मन्जुर गरेको छ। यसअनुसार आज र पर्सि शिक्षक कर्मचारीहरूले यो सुविधा प्राप्त गर्न सक्नेछन्। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि दिउँसो 11 बजे आकाशवाणीकी मन की बात कार्यक्रम मार्फत देश विदेशका सर्वसाधारणलाई आफ्नो मनको व्यक्त गर्नुहुनेछ। यो कार्यक्रम 137 संख्यक हुनेछ। जलसम्पद मन्त्री सुशान्त बोगाईले हिजो बोकाखातको भाटीसिङ्गा दरिया क्षेत्र प्रदर्शन गरी धनसिरी खोलाको गडखनियाको हेरचाह गर्नुभएको छ। परिवर्तन दर्शनको अन्तमा मन्त्रीले जलसम्पद विभाग मार्फत धनसिरी खोलाको गडलडाउ प्रतिरोध गर्नको निम्ति ग्रहण गरेको योजना सन्दर्भमा सर्वसाधारणलाई अवगत गर्नुभएको छ। आज राष्ट्रिय क्रीडा दिवस किंवदन्ती हकी खेलुवै मेजर ध्यानचन्दको जन्मवार्षिकीसँग संगति राखी प्रत्येक वर्ष 29 अगस्तका दिन यो दिवस पालन गरिन्छ। सुन्दै हुनुहुन्थ्यो समाचार पुरा भयो।

0: नमस्कार, हामी आकाशवाणी गुवाहाटीको नेपाली कार्यक्रम अन्तर्गत महोबा शाखाबाट बोलिरहेका छौँ। यो कार्यक्रम मेडम एफको 411.5 मिटर तदनुसार 739 किलोहर्जमा र एफएम ब्यान्डको 101.6 मेगाहर्जमा प्रसारण भइरहेको छ। समय अहिले अपराह्नको 3:21 र 15 सेकेन्ड भएको छ। यसका साथै म भास्कर दाल श्रोताहरूलाई स्वागत जनाउँदै प्रस्तुत गर्दैछु आजका हाम्रा कार्यक्रमहरू। साहित्यिक कार्यक्रम आज साहित्यिक कार्यक्रम अन्तर्गत सुन्नुहोस् एक लघु कथा गीताञ्जली नियरबाट।
1: कथाको शीर्षक छ सम्झनाको चौतारी। गाउँको छेउमा रहेको त्यो पुरानो बरपिपलको चौतारी वर्षौँदेखि सुख दुःख आँसु र मुस्कानको मुख साची थियो। रुखका पुरानो हाँगाहरू हावामा हल्लिँदा लाग्थ्यो, तिनलाई गाउँको अतीतका कुराहरू गुनगुनाइरहेको छन्। चौतारीको एक कुनामा हरेक साँझ वृद्ध शिवराम आएर बस्थे, हातमा पुरानो काठको लट्ठी, आँखामा बाक्लो चस्मा र अनुहारमा विगतका अनगिन्ती अनुभवका रेखा बोकेर उनी घन्टौँसम्म गाउँभित्रिने ओकाली बाटोतिर हेरिरहन्थे। गाउँका मानिसहरू आवत जावत गर्दा खासखुस गर्थे, शिवराम बा फेरि हराएको अतीत खोज्न चौतारी पुगेछन्।

दस वर्ष अघि उच्च शिक्षा र राम्रो भविष्यको खोजीमा घरबाट सहर पसेका थिए। सहर आउनु अघि प्रवीण चौतारीमा बसेर बाबुको हात समात्दै भनेको थिए, म सहर गएर ठुलो मान्छे बन्नेछु, टन्न कमाउनेछु र हजुरलाई सुखसँग राख्ने छिट्टै फर्किनेछु। सुरु सुरुमा त छोराको फोन नियमित आउँथ्यो, कहिलेकाहीँ दसैँ तिहार जस्ता ठुलो चाडपर्वमा घर पनि फर्किन्थ्यो। शिवराम छिमेकीहरूलाई गर्वका साथ छोराका प्रगति विवरण सुनाउँथे, तर बिस्तारै सहरको व्यस्तता, सफलताको प्रतिस्पर्धा र आधुनिक जीवनशीलको भुमोरीमा प्रवीण यति अल्झियो कि उसले आफ्नै जन्मदिने बाबु र गाउँको त्यो सानो घरलाई बिर्सिन थाल्यो। महिनाबाट वर्षौँ बित्यो, फोन आउन पनि टप्प भयो। गाउँलेहरू शिवरामलाई सम्झाउँथे, बा अब छोराको आश छाडिदिनुहोस्, सहरका मान्छे ठुला भएपछि जगै बिर्सिन्छन्। तर शिवरामको मनले मान्दैनथ्यो, उनी हरेक साँझ त्यही चौतारीमा बसेर छोरा फर्किने बाटो कुरिरहन्थे। एक दिन साँझ पख एकाएक मौसम बदलियो, चिसो हावाहुरी चल्न थाल्यो र आकाशमा कालो डरलाग्दा बादलहरू मडारिए। हेर्दा हेर्दै रात पर्दै थियो र भीषण हावाहुण्डरी आउन आँटिएको थियो। बाटोमा हिँड्ने गाउँलेहरू आआफ्नो घरतिर ज्यान जोगाउन कुदिरहेका थिए। केही छिमेकीहरूले शिवरामलाई भने पनि, शिवराम बा, हावाहुण्डरी आउन लाग्यो, घर हिँड्नुहोस्। तर शिवरामले मुस्कुराउँदै टाउको मात्र हल्लाए, चौतारीबाट उठ्ने नामै लिएनन्। उनलाई लाग्थ्यो, कतै आज मेरो छोरा फर्कियो भने उसले चौतारीमा मलाई नदेखेर उल्टै फर्किएला कि। त्यतिकैमा ओकालो बाटो हुँदै एकजना नवयुक्त सुटबुटमा हातमा ठुलो सुटकेस बोकेर हतार हतार चौतारीतिर आयो। ऊ अलि गलेको देखिन्थ्यो र सुरु हुन लागेको हावाहुण्डरीबाट बस्न चौतारीको ठुलो रुखमा ओत लाग्न आइपुग्यो। युवाले शिवरामलाई यस्तो खराब मौसममा चिसो हावाले कपिरहेको अवस्थामा पनि शान्त भएर बसिरहेको देखियो। युवाले बडो अचम्म मान्दै सोध्यो, हजुरबा, हेर्नुहोस् त आकाश कसरी गर्जिरहेछ, पानी पर्नै लाग्यो। हजुर यो उमेरमा यस्तो चिसोमा किन यहाँ बसिरहनु भएको, हजुरको घर टाढा छ र? शिवरामले बिस्तारै आफ्नो झुकेको टाउको उठाए, धमिलो स्वरमा लामो सास फेर्दै भने, बाबु, मेरो घर त यहीँ नजिक छ, तर म घर जान बसेको होइन, म त मेरो बाटो पर्खिरहेको छु। शिवरामले हल्का मुस्कुराए, उहाँको त्यो मुस्कानमा एउटा गहिरो भित्री वेदना लुकेको थियो। उनले आफ्नो काठको लट्ठीले भुइँको धुलीमा एउटा धर्को कोर्दै भने, दस वर्ष अघि मैले यही बाटोबाट मेरो कलेजोको टुक्रा मेरो छोरालाई सहर पठाएको थिएँ। उसले यो चौतारीमा उभिएर मेरो हात समात्दै बाचा गरेको थियो, बुबा, म यो बाटो हुँदै धेरै ठुलो मान्छे बनेर छिट्टै फर्किनेछु। ऊ त सहर गएर ठुलो मान्छे बनियो होला, धनी भयो होला, तर यो बाटो र यो चौतारीलाई बिर्सियो। म मान्छेलाई होइन बाबु, उसले छाडेर गएको त्यो बाचा र यो बाटोहरूलाई पर्खिरहेको छु। मलाई विश्वास छ, कुनै न कुनै दिन त यो बाटोले मेरो छोरालाई मतिरै फर्काउनेछ। शिवरामका त्यो शब्दहरू सुन्दा युवाका घोडा क्षणभरका लागि टक्क अडियो। उसको हातबाट सुटकेस छुट्न खोज्यो। शिवरामको कुराले उसको मुटुमा सिधा पहार गरेको थियो। वास्तवमा ऊ पनि त सहरको एउटा ठुलो कम्पनीमा म्यानेजर थियो। ठुलो गाडी, भव्य बङ्गला र पैसाको पछि दौडिँदा उसले पनि त गाउँको वृद्ध आमालाई बिर्सिएको दस वर्ष भइसकेको थियो। उसले पनि त सहर जाने बेला आमालाई छिट्टै फर्किने बाचा गरेको थियो। तर सफलताको मातमा उसले आमाको फोन उठाउने समेत छाडिदिएको थियो। आज ऊ बिजनेस ट्रिपको सिलसिलामा यो गाउँको बाटो हुँदै सहर फर्किएको थियो। शिवरामको अनुहारमा उसले वृद्ध आमाको छाया देखियो। उसका शब्दहरू उसलाई आफ्नै मनभित्र बजिरहेको आधी जस्तो लाग्यो। उसलाई महसुस भयो, उसले हासिल गरेको सम्पूर्ण धन दौलत र सफलता आफ्नो आमाको आँसुको अगाडि शून्य र अर्थहीन थियो। युवाले काप्दै खल्तीबाट आफ्नो महँगो फोन निकाले। धेरै वर्षपछि

0: कि उसले आमाको नम्बर डायल गर्यो। उताबाट केही सेकेन्डमै एक वृद्धाको कापेको र आशाले भरिएको आवाज आयो, छोरा प्रवीण, मेरो छोरा होस्। युवाको नाम पनि प्रवीण नै रहेछ, तर ऊ अर्कै गाउँको प्रवीण थियो। प्रवीणका आँखाबाट अविरल आँसुको थोपाहरू खसे। उसले रुन्चेर पश्चातापले भरिएको स्वरमा भने, आमा, म धेरै पापी रहेछु। सफलताको पछि दौडिँदा मैले हजुरलाई भुले, मलाई माफ गरिदेऊ आमा। म अब सहर फर्किन्न, म भोलि नै घर फर्किँदैछु। फोन राखेपछि प्रवीणले शिवरामको अगाडि घोडा टेक्यो। उहाँको घोडा समातेर उसले भन्यो, हजुरबा, हजुरको छोरा फर्किए कि फर्किएनन् मलाई थाहा छैन, तर हजुरका यी शब्दहरूले आज अर्को एउटा दिशाहीन बनेको छोरालाई उसको आमाको काख फर्काइदियो। शिवरामले भावुक हुँदै त्यो अजनबी युवाको टाउकोमा हात राखेर आशीर्वाद दिए, जाऊ बाबु, आमाको काखभन्दा ठुलो संसारमा अरू कुनै स्वर्ग हुँदैन। साँझको अन्धारोसँगै दर्किने गरी पानी पर्न थाल्यो। प्रवीणले आफ्नो घरतिर जाने गाडी समाप्त अघि बढ्यो। शिवराम भने चौतारीमै बसिरहे। दर्किएको पानीले उहाँको शरीर रुजाइरहेको थियो, तर उनको मनभित्र भनी वर्षौँदेखि जमेको एक्लोपन पखालिएर एउटा अनौठो स्मृति, शान्ति र उज्यालोले छाइसकेको थियो। उनलाई लाग्थ्यो, आज उनको प्रतिष्ठा व्यर्थ गएन, कुनै न कुनै आमाको छोरा त घर फर्क्यो।
1: कविता रच्छु हाम्रो बाढ संस्कृतिको, तिमी बाँसुरी बजाऊ, म कविता रच्छु। तिमी नाचिदेऊ लौ एक फन्को, त्यस बग्दै गरेको भेलमाथि म एउटा कविता लेख्छु हाम्रो बाढ मनोरञ्जनको। मेरो दोस्रो कविता, युक्लिप्टस आउने पिँढीलाई आशीर्वाद। रमेर बाँच्ने इच्छाले जमेर आएकाहरू, गढेर हेर्ने इच्छाले त्रिनेत्र जड्नेहरू, रहस्य बुझ्ने इच्छाले मस्तिष्क किन्नेहरू, चालै नपाई नाङ्गिए युक्लिप्टसका रुखहरू जस्तो, चालै नपाई नाङ्गिए युक्लिप्टसका रुखहरू जस्तो, नाङ्गिँदैछन् त्यसरी नै युक्लिप्टसका हाँगाहरू जस्तो, यो कस्तो पर्छ र नाङ्गिन युक्लिप्टसका हाँगाहरू झैँ यसका छायामा हुर्केका यौवनहरू, पर्छ र नाङ्गिन युक्लिप्टसका हाँगाहरू झैँ यसका छायामा हुर्केका यौवनहरू, छैन र यसमा अर्को गुण सदा हरियो रहने यसका पातहरू, भन्न मन लाग्छ यसैले, युक्लिप्टसका छायामुनि मौलाएका यौवनहरू, युक्लिप्टसका छायामुनि मौलाएका यौवनहरू, नचढुन् यसका हाँगा हाँगामा, बरु झ्याङ्गी हुन् यसका सदा हरित पात पातमा। मेरो तेस्रो कविता, शीर्षक छ मन पर्छ। लाली गुराँस र चाँप मलाई असाध्य मनपर्छ, लाली गुराँस र चाँप मलाई असाध्य मनपर्छ, मेरी चेलीलाई पर्दैन, उनलाई त कारखानामा बनिएको प्लास्टिकको फुल मनपर्छ। कान्ता पाँडे, नेपाली इतिहासको बेजोड नारी व्यक्तित्व, मलाई खुबै मनपर्छ, मेरी चेलीलाई पढ्दैन, उनलाई त फिल्मस्थानका ग्लेमर चरित्रले लोभ्याउँछ। नेपाली दुनियाँका थुप्रै थुप्रै खोला नाला आपसमा मिलाएर एउटा छुट्टै नदी सिर्जने मलाई धेरै रहर छ। नेपाली दुनियाँका थुप्रै थुप्रै खोला नाला आपसमा मिलाएर एउटा छुट्टै नदी सिर्जने मलाई धेरै रहर छ। टिस्टालाई पुष्ट बनाएर एउटा विशाल नदी बगाउने औधि धोको छ। तर मेरी दिदी र बहिनीलाई त्यो मन पर्दैन, उनलाई त आँखा चिम्लेर ब्रह्मपुत्र र गङ्गामा हाम फाल्न मनपर्छ, सिन्धु र कावेरीमा मिसिन मनपर्छ। मेरो चौथो कविताको शीर्षक छ जिन्दगी। भन्नै सकिन्न को कहिले कससित कुन बिन्दुमा भेटिन्छ, सोच्नै भ्याइन्न को कहिले कहाँनिर कसदेखि छुटिन्छ। भन्नै सकिन्न को कहिले कससित कुन बिन्दुमा भेटिन्छ, सोच्नै भ्याइन्न को कहिले कहाँनिर कसदेखि छुटिन्छ। जिन्दगीको यात्रा यो कहिले कहाँ कतातिर मोडिन्छ, यात्रा यस जिन्दगीको कहिले कसरी कहाँ टुङ्गिन्छ। भन्नै सकिन्न को कहिले कससित कुन बिन्दुमा भेटिन्छ। कसैलाई रहर होला जिन्दगी वक्र शैलीमा जिउने, कसैलाई रहर होला जिन्दगी वक्र शैलीमा जिउने, होला सोझो सरल रेखामा बाँचिदिने मन धेरैको, वृत्ताकारमा गोलिएको जिन्दगी कसैको आफैभित्र गुडुलिन्छ, घटना प्रवाहमा कतै कोही भने अन्तरिक्षमा हुर्

0: भेटिन्छ भन्नै सकिन्नको कहिले कससित कुन बिन्दुमा भेटिन्छ। सुन्दरताको महारिपु पनि हुन सक्छ जिन्दगी कतिको, सुन्दरताको महारिपु महिषासुर पनि बन्न सक्छ जिन्दगी कतिको, राम्रो रहर लाग्दो बगैँचा पनि बन्न सक्छ जिन्दगी कसैको, न्याउली रुने उराठे डाँडो पनि बन्न सक्छ जिन्दगी कतिको, कोइलीको मधुर सङ्गीत पनि बन्न सक्छ जिन्दगी कसैको। यसैले बाँचौँ हामी आफ्नै शैलीमा, नवरसले भरिएको विचित्र स्वाद जिन्दगी, सप्तरङ्गे इन्द्रिणीले सिँगारेको सुन्दर जिन्दगी, पाँच तत्त्वले कुँदिएको यथार्थ जिन्दगी, तीन शक्तिको वरद सशक्त जिन्दगी, एक सत्यको साँचो दिव्य जिन्दगी, बाँचौँ यस सुन्दर विश्वमा एक सुन्दर जिन्दगी। अब म केही मुक्तकहरू यहाँ पाठ गर्नेछु। म मेरो कोठाको बन्द ढोकामा को त्यो म आई सङ्केत गर्छ घरिघरि, मेरो कोठाको बन्द ढोकामा को त्यो म आई सङ्केत गर्छ घरिघरि, म त यहीँ छु बसेको तिम्रो प्रतीक्षामा आसन सजाई, म त यहीँ छु बसेको तिम्रो प्रतीक्षामा आसन सजाई। गुरु एउटा ठुलो विश्वासको अडेस हो, गुरु एउटा ठुलो विश्वासको अडेस हो मानसिकताको स्थापत्यमा, कतै त्यसमा आघात पर्दा जिन्दगीले बाटो बिराउँछ, कतै त्यसमा आघात पर्दा जिन्दगीले बाटो बिराउँछ। प्रतिबिम्ब दुःख र दर्दको बफाइलो बाफले गहमा आँसु भरिन्छ, दुःख र दर्दको बफाइलो बाफले गहमा आँसु भरिन्छ, सुख र आनन्दको रमाइलो आभासले मुखमा मुस्कान छरिन्छ। आशा आशा प्रत्येक साँझ सङ्घारमा बसी पर्खिन्छे, प्रत्येक साँझ सङ्घारमा बसी पर्खिन्छे गुदगुदे सम्झनाको कोसेली बोकेर, हरेक रात सुकुलमा बसी तडपिन्छे टुटेका सपनाको धङधङी पिएर, हरेक रात सुकुलमा बसी तडपिन्छे टुटेका सपनाको धङधङी पिएर। पिर चसक्क चस्कन्छ सियोको टुप्पो होइन वनको काँडा रहेछ, चसक्क चस्कन्छ सियोको टुप्पो होइन वनको काँडा रहेछ, चरक्क चर्कन्छ माटाको भुड्को होइन छातीको देब्रे पाखा रहेछ, चरक्क चर्कन्छ माटाको भुड्को होइन छातीको देब्रे पाखा रहेछ। दुःख र पाप्रा युक्लिप्टसको रुख जस्तो छ यो जिन्दगी, युक्लिप्टसको रुख जस्तो छ यो जिन्दगी, दुःखै दुःखका पाप्राले परिवेष्टित छ, पुराना पाप्रा उक्काम्दै जान्छ यो जिन्दगी, नयाँ पाप्रा तुरुन्त भरिँदै जान्छ, न पाप्रा सकिन्छ न दुःख न जिन्दगी हार्छ न रुख, झन पाप्रा रुखको महत्त्व भन्दछ औ दुःख जीवनको अस्तित्व भन्दछ। मोहभङ्ग जब आयौ तिमी मेरो छेउमा मन लागेको थियो बसेर यसो केही रसिला कुरा गरौँ, तर छेकिदियो बाटो आएर नैतिकताले मेरो, तर छेकिदियो बाटो आएर नैतिकताले मेरो। एक मझधारमा नदीको जब बक्छ जीवन हुन्छ त्यो यता न उताको, बक्छ लक्ष्य बिना नदीको तेज धारमा, राम रहिम यीशु कसैको भएन अनमोल जीवन हेर बेमोल भयो। दोस्रो हाम्रो आकाशभरि बारुद मेगाछन्न छ, हाम्रो आकाशभरि बारुद मेगाछन्न छ, कुनै बेला पनि अग्निवर्षा हुनसक्छ, विस्फोटको चट्याङ कुनै घरी पर्न सक्छ, सभ्यताको प्रदूषणको प्रतिफल हो अग्निवर्षा, जनविरोधी राजनीतिको चट्याङ हो विस्फोरणको। तेस्रो रहरै रहरमा गयो उसको बहर, रहरै रहरमा गयो उसको बहर, करै करमा भयो जीवनको ठहर, जिन्दगी यति सस्तो कसरी भयो, दाउपेशमा उमेर तमाम भयो, कसरी जीवन हेर बेकाम भयो। धन्यवाद।
1: यतिन्जेल सुन्दै हुनुहुन्थ्यो पूर्व प्रसारित केही कविताहरू नव सापकोटाबाट। कार्यक्रमको अन्तिम चरणमा श्रोताहरूलाई मनोरञ्जन गराउँदैछौँ केही गीत सुनाएर। गीत सुन्ने क्रममा यो पहिलो गीत सिकार्नुहोस् मिलन नेवारको स्वरमा।

रामकृष्ण ढकालले गाएको यसका साथै आजको गीतको कार्यक्रम पनि यतिमै सकिन्छ। हामी आकाशवाणी गुवाहाटीको नेपाली कार्यक्रम अन्तर्गत महुवा शाखाबाट बोलिरहेका छौँ। समय अहिले बेलुकीको 3:45 हुने आँटेको छ। यसका साथै आजको सम्पूर्ण कार्यक्रम सकिन्छ। भोलि अपराह्न 3:15 सम्मका लागि आज्ञा दिनुहोस्। नमस्कार।